0: صاحب صحت کا خیال کس طرح سے رکھا جائے یہ سوال بہت بڑا ہے، لیکن اس کا جواب اتنا ہی سادہ سیدھا اور آسان ہے کہ صحت کا خیال رکھنا چاہتے ہیں تو بہترین طریقہ یہ ہے کہ سادگی اختیار کریں اپنے معاملات میں، خوراک کے اعتبار سے اور دوائی کو استعمال کرنے کے اعتبار سے سادگی کا ہونا بہت ضروری ہے، یعنی سادہ غذا کا استعمال بہت ضروری ہے، اور وہ طریقہ علاج جس کا کوئی سائیڈ افیکٹ نہ ہو، فوری ہو، ترنت ہو، سوئفٹ ہو، امیجیٹ ہو، لیکن اس کا سائیڈ افیکٹ نہ ہو. ایک ایسی شخصیت ہے ہمارے ساتھ جنہوں نے اپنی زندگی کو اگر آپ یہ کہیں کہ ڈیڈیکیٹ کر دیا اس پروفیشن کے لیے، اس پروفیشن کے لیے دن رات جاگے ہیں، محنت کی ہے، کام کیا ہے، ریسرچ کی ہے، تحقیق کی ہے، بیک ہوم انڈیا سے یہاں کینیڈا سے سرٹیفائیڈ ہیں، ریکگنائزڈ ہیں، کمال کے انڈیویجول ہیں اور کمیونٹی کے بہت بڑی تعداد میں لوگوں کو فائدہ پہنچا چکے ہیں، ان کی صحت کے حوالے سے قیمتی مشورے اور فوری ترنت علاج اس کا ہے وعدہ شامل ہیں کلدیپ جی، ویلکم کرتے ہیں سر آپ کو.
1: نمسکار، آداب اینڈ گڈ مارننگ.
0: بہت بہت شکریہ. آج ہم کس سنڈروم پہ بات کرنے والے ہیں کلدیپ جی؟ ہمارے سننے والوں کو بتائیے کہ ہومیوپیتھی اس کے بارے میں کیا کہتا ہے.
1: حمید جی، ہماری بہنوں ماتاؤں کو جو ہے بہت پرابلم ہے، کئی طرح کی پرابلم ہوتی ہے، ٹھیک ہے، اس کے بارے میں ہم آج کی جانکاری دیں گے. تو موسٹ آف دی جو ہے جو ماتاؤں بہنیں ہماری ہیں، ٹھیک ہے، ان کو جو ہے موسٹلی ہارمون ڈس بیلنس کی پرابلم ہوتی ہے، ٹھیک ہے، اس میں کئی سی بیماریاں ہوتی ہیں، وہ ابھی ہم ڈسکرائب کریں گے. دیکھیں آپ نے کہہ دیا کہ ڈیڈیکیٹڈ، ہم کو دیکھیں لگ بھگ 50 ایئر اس فیلڈ میں ہو رہے ہیں، ٹھیک ہے، ٹھیک ہے، اور ہم جو ہے اور اب 50 سال پہلے کی عمر لکھی، 45 سال پہلے کی بات کرتے ہیں، تو ہم نے اس میں ڈگری کی ہے، پڑھائی کی ہے، اور جو بھی ہماری ایجوکیشن ہے اکول ٹو جو ہے فیملی ڈاکٹر کے، لگ بھگ جو سب سبجیکٹ ہم لوگ کو پڑھائے جاتے ہیں، اس میں اناٹومی ہے، فیزیولوجی ہے، مڈ وائفری ہے، گینکولوجی ہے، سارے سبجیکٹ جو ہے پریکٹس آف میڈیسن ہے، پریکٹس آف میڈیسن ایک سبجیکٹ ہوتا ہے، اس میں جو ہے ہم لوگ کو جو بھی بیماریاں ہوتی ہیں اس کے بارے میں پڑھایا جاتا ہے، اس میں جو کیا سمپٹم ہوتے ہیں، کیسے بیماری کا پتہ لگتا ہے. تو دیکھیں اس میں 95% 99% جو ہے ڈاکٹر کو پتا ہوتا ہے کیا بیماری ہے، یعنی آپ جاتے ہیں ڈاکٹر پاس، لیکن اس کے جو ہے اس کو ڈائگنوز کرنے کے لیے مشینوں کو یوز کیا جاتا ہے، ٹھیک ہے، مطلب اس کو کنفرم کرنے کے لیے، لیکن پتا ہوتا ہے اس کو. تو اس لیے کوئی بھی کسی طرح کا ایشو ہے، دیکھیں ہم لکی ہیں کہ ہم یہاں برامپٹن میں سیوا کرتے ہیں، سیوا کر رہے ہیں لوگوں کی جو ہے، اور یہ ہے پوری دنیا سے ہمارا پیشنٹ ہے عامر جی، تو لوگ ایک دوسرے کو بتاتے ہیں آپ وہاں جائیں ضرور ٹھیک ہوں گے. ہم اپنی تعریف نہیں کر رہے ہیں، لیکن ہم بہت ڈیڈیکیٹڈ ہیں. ڈیڈیکیٹڈ کہ مطلب کہ ہم جو چاہتے ہیں کہ ہر بندہ ہیلدی ہو، سکھی ہو، ان کا پروار سکھی ہو. تو اس لیے کوئی بھی کسی طرح کا مسئلہ ہے آپ کا جو ہے، آپ کا پیٹ کا ایشو ہے، کولائٹس ہے، آئی پی ایس ہو گیا ہے، آپ کو بلوٹنگ کی پرابلم ہے، پائلز کی پرابلم ہے، تھائرائڈ جو عام گولیاں لوگ کھاتے رہتے ہیں، تھائرائڈ ہے، کولیسٹرال ہے، ڈائبٹیز ہے، اینگزائٹی، ڈپریشن، ارتھرائٹس ہے لوگ بہت بڑے، مائگرین، ہیڈ ایک، ایگزیما، اسکن کے ایشو جو ہے، سرائسس ہو گیا، وٹلگو ہو گیا، سلیپ اپنیا ہو گیا، آٹومن ڈیزیز، اور خاص کر کے آٹزم کا ضرور بات کریں گے ہم جو ہے. آٹزم پوری دنیا سے ہمارے پاس بچے ہیں، کئیوں کو جن کو کم پرابلم ہے وہ جلدی ٹھیک ہو جاتے ہیں، جن کو زیادہ پرابلم ان کا ٹریٹمنٹ چل رہا ہے، لیکن اٹ از امپاسبل مینس آئی ایم پاسبل، ٹھیک ہے، یہ اس کا اسی لیے ورڈ بنا ہے یہ. اس لیے کبھی بھی گھبرائے نہیں، کوئی چنتا نہیں کرے. یعنی ہمارا نمبر نوٹ کریں، کیڈی ہوموپیتھی کلدیپ، کیڈی ہوموپیتھی آپ ڈالیں گے، ہماری ویڈیو بھی ہیں کئی ہر جگہ پہ، ٹک ٹاک پہ ہے، انسٹاگرام پہ، ہر جگہ جو ہے کیڈی ہوموپیتھی، ہمارے بارے میں آپ جانکاری لے سکتے ہیں. تو آج ہم لیڈیز کی بیماری پولی سسٹک اووری سنڈروم کے بارے میں بات کریں گے. इश्यूज कहते हैं हमको, इसमें जो है मोस्टली हार्मोन डिसबैलेंस की वजह से होता है। इसमें ऑस्ट्रोजन प्रोगेस्टेरोन, इसमें जो है लेडीज का टेस्टोस्टेरोन जो मेल हार्मोन है वो बढ़ जाता है बॉडी में जो है, इसके वजह से क्या होता है, इसकी वजह से आपके एक्नी होगा, वेट गेन होता है, एक्स्ट्रा हेयर आपकी बॉडी पे हो जाते हैं, और पीरियड आपके इरेगुलर होते हैं, और फर्टिलिटी सबसे बड़ी होती है, फर्टिलिटी की प्रॉब्लम होती है, प्रेग्नेंट नहीं हो पाते लेडीज जो है, ये बहुत बड़ा मसला है ये जो है, इस ये प्रॉब्लम जो है। तो हम लोग के पास बहुत अच्छी दवाइयाँ हैं, बहुत बढ़िया दवाई है जो हम लोग आपको आपके जो है हार्मोन को बैलेंस कर सकते हैं, सबको कर सकते हैं। और भी कई बीमारियां हैं जैसे एमिनोरिया, एमिनोरिया उसको कहते हैं जिनके बच्चों के कई बार जो है लेडीज के पीरियड रुक जाते हैं तो आ जाते हैं, कभी रुक गए, बिल्कुल रुक गए, तो ये एमिनोरिया कहते हैं। डिसमिनोरिया कहीं पेनफुल, बहुत ज़्यादा पेनफुल पीरियड होते हैं उनको जो है हम लोग डिसमिनोरिया। मेनोरेजिया जिसमें बार बार ब्लीडिंग होती रहती है, हर 15 दिन पे ब्लीडिंग होती रहती है, एबॉर्शन बार बार हो जाता है लोगों को, प्रेगनेंसी की प्रॉब्लम है, ब्रेस्ट में सिस्ट है, ट्यूमर है आपके यूट्रस में, और लिकोरिया जिसको हम लोग पानी की शिकायत कहते हैं, लिकोरिया लेडीज में बहुत कॉमन है, ये बहुत बीमारी परेशान रहते हैं, और फाइब्रॉइड हो गया आपका यूट्रस में, कोई भी किसी तरह का लेडीज में इशू है, और भी बच्चों का इशू है, मर्दों का इशू है, आप जरूर हमारा नंबर याद रखें, अपने दोस्त मित्रों को दें, जरूर हम आपकी हेल्प करेंगे। हमारा नंबर 647-818-0055-647-818-0055 पर कभी भी कॉल करके आ सकते हैं। हमारे क्लिनिक 20 मैरिटाइम टोरे बुलेवार्ड यूनिट नंबर 2 होम डिपो वाला प्लाजा। जो यदि आपके बेनिफिट है अपने बेनिफिट चेक करें, बेनिफिट भी हम लोग यूज कर सकते हैं। 647-818-0055-647-818-0055 पर कभी भी कॉल करके आ सकते हैं। थैंक यू रमेश जी।
0: यहाँ नंबर है कुलदीप जी का, ये नंबर मिलाइए। होम्योपैथी के लिए बेस्ट ट्रीटमेंट चाहते हैं, फौरी तुरंत और आसान विदाउट एनी साइड इफेक्ट्स इलाज करवाना चाहते हैं, तो नंबर ये मिलाएंगे 647-818-0055-647-818-0055। कुलदीप जी बहुत बहुत शुक्रिया आपके टाइम के लिए।
1: थैंक यू।
2: लेक डे का प्लान था और टोयोटा टंड्रा के बिना सुकून नहीं, शोर मिला। बट व्हेन यू गेट अ टंड्रा एट योर लोकल टोयोटा डीलर, तो इसकी अप टू 11,000 पाउंड्स की टोइंग कैपेसिटी से आप डिसाइड करेंगे कि रुकना कहाँ है। टेक एडवांटेज ऑफ रेड टैग डेज ऑन नाउ। लीज अ 2026 टंड्रा 4x4 क्रू मैक्स TRD ऑफ रोड फ्रॉम $172 वीकली फॉर 36 months एट 4.29% APR विद $5,800 डाउन। विजिट shoptoyota.ca और योर लोकल टोयोटा डीलर टुडे।
3: Another Don Clean with the Don Ducks.
4: Oh, he's doing dishes with Dawn Platinum.
5: The only soap trusted to save wildlife affected by oil.
4: And Platinum removes up to 99% of grease and food residue, so he doesn't have to work so hard.
5: Well, flap my wings. What'll he do with all that unused elbow grease?
4: Organize the fridge, the spice rack, the junk drawer.
5: What are you quacking on about? He's gonna make enchiladas.
4: More dishes? That's giving this duck goosebumps.
3: Dawn Platinum, the better grease getter.
2: इस सीजन शानदार कनेडियन रोड ट्रिप में ड्राइवर्स और उनकी टोयोटास का होगा द ग्रेट व्हाइट नॉर्थ के अनजान रास्तों से आमना सामना। साथ देने आएंगे स्नैक्स, चाय ब्रेक्स और अटपटी प्लेलिस्ट्स। पर इस यादगार जर्नी से पहले एक फ्रेंडली रिमाइंडर, ये टाइम है फॉर एक्सपर्ट सर्विस एट योर लोकल टोयोटा डीलर। वन इजी स्टॉप फॉर ऑयल चेंजेस, ब्रेक चेक्स एंड टायर स्वैप्स। बुक योर अपॉइंटमेंट टुडे, क्योंकि ये सफर होने वाला है तूफानी।
6: Sirf mortgages. That's Rajiv Talwar, the mortgage superstar. Mortgage residential, low ya commercial, for customized mortgage solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, last minute deal ho, ya phir credit issues ho. Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega. To yaad rakhiye, mortgage unse mat lijiye jo mortgage bhi karte hain, balki mortgage sirf unse lijiye jo mortgage hi karte hain. Call Rajiv Talwar of Leading Edge Mortgage Experts 905-819-1001 905-819-1001. 01, license number 12374.
7: The Lovey Dovey Show, driving you home, a melody above and beyond. Brought to you by Radio Toronto, Canada. Monday to Friday,